0: करने के बाद वतन वापस आने के लिए रवाना हो गए हैं। पिछले 40 साल में किसी भारतीय वजीर आजम का न्यूजीलैंड का ये पहला दौरा था। जनाब मोदी के इस दौरे से बाहमी ताल्लुकात को बड़ी तकवीयत मिली है। इस दौरे में वजीर आजम नरेंद्र मोदी ने न्यूजीलैंड के अपने हम मनसब क्रिस्टोफर लक्सन के साथ बातचीत की। दोनों रहनुमाओं की मौजूदगी में मुख्तलिफ शोबों में 5 मुफाहमतनामों का तबादला किया गया। इनमें दिफा, सियाहत, खेल, कुदरती आफात से पैदा सूरत हाल से निमटना, डेयरी और मवेशी परवरी शामिल हैं। जनाब मोदी के इस दौरे की एक बड़ी खासियत ऑकलैंड के स्पार्क एरिना में कम्युनिटी का अफराद ने शिरकत की। वहां मौजूद लोगों से खिताब करते हुए जनाब मोदी ने कहा कि भारत और न्यूजीलैंड का मुस्तकबिल एक दूसरे के साथ मुंसलिक है और दोतरफा तिजारत के समझौते से एक तरक्की याफ्ता मुल्क की समत भारत के सफर में तेजी आएगी।
1: भारत और न्यूजीलैंड के रिश्ते में यादें भी हैं, दोस्ती भी है, वैल्यूज भी है और एक कमिटमेंट भी है। भारत न्यूजीलैंड की यही वाका एक नई यात्रा पर निकलने के लिए तैयार है। हमारे सामने अवसरों से भरा खुला समुद्र है, हवाएं हमारे साथ है, समंदर की विशाल लहरें हमारे साथ है, इच्छा शक्ति का नीला आसमान हमारे साथ है। पाने को काफी कुछ है और मैं जानता हूं हम सफल होंगे।
0: इस मौके पर न्यूजीलैंड के वजीर आजम क्रिस्टोफर लक्सन ने भारत को एक भरोसेमंद दोस्त करार दिया और न्यूजीलैंड की तरक्की में भारतीय बिरादरी के लोगों के रोल की सताइश की और वजीर आजम नरेंद्र मोदी की क्यादत को सराहा। वजीर आजम नरेंद्र मोदी ने जनाब क्रिस्टोफर लक्सन की गर्मजोशी और मेहमान नवाजी के लिए तशक्कुर का इजहार किया और कहा कि भारत न्यूजीलैंड ताल्लुकात में एक नए बाब का आगाज हुआ है। किसी भारतीय वजीर आजम के गुज़श्ता दौरे के बाद से 40 साल के वक्फे का तस्करा करते हुए जनाब मोदी ने कहा कि अगले दौरे में इतना वक्त नहीं लगेगा।
1: 40 साल के बाद कोई भारतीय पीएम न्यूजीलैंड की धरती पर आया है, ये मेरा सौभाग्य है। मैं न्यूजीलैंड के सभी निवासियों के लिए, आप सभी लोगों के लिए 140 करोड़ भारतीयों की शुभकामनाएं लेकर आया हूँ। साथियों, प्रधानमंत्री के रूप में भले ही मेरा पहला न्यूजीलैंड दौरा है, लेकिन 25-30 साल पहले जब मैं किसी सरकार में भी हिस्सा नहीं था, सार्वजनिक जीवन में मुझे कोई जानता नहीं था, तब भी मुझे यहाँ न्यूजीलैंड आने का अवसर मिला था।
0: आज वियतनाम के फू क्वोक जजीरे के नजदीक एक कश्ती के डूब जाने से 15 भारतीय सैयाहों की मौत हो गई है। वियतनाम में भारतीय सिफारतखाने ने तस्दीक की है कि महलुकीन में 13 मर्द और 2 खवातीन शामिल हैं। सोशल मीडिया की एक पोस्ट पर सिफारतखाने ने महलुकीन की वो फहरिस्त पोस्ट की है जो वियतनाम के अहलकारों ने फराहम की थी। सिफारतखाने के मुताबिक हलाक होने वालों में से 10 का ताल्लुक तमिलनाडु से, 3 का आंध्र प्रदेश से और 2 का केरलम से था। इस कश्ती में 36 लोग सवार थे, जिनमें 32 भारतीय सयाह, अमले के 3 अफराद और एक अटेंडेंट शामिल था। 17 मुसाफिरों और अमले के 4 अफराद समेत 21 अफराद को बचा लिया गया और अस्पताल में दाखिल करा दिया गया है। जिंदा बच जाने वालों में से 2 की हालत नाजुक है और इंतहाई तिब्बी निगहदाश्त में उनका इलाज चल रहा है। बचाव मिशन के दौरान वियतनाम के साहली गार्ड रीजन 4 कमांड ने अपने अहलकार तैनात किए और बचाव से मुतालिक सामान का इस्तेमाल किया। मुतासरा कुनबों को मालूमात और मदद फराहम करने के लिए हो ची मिन्ह शहर में भारतीय कौंसल जनरल में एक कंट्रोल रूम कायम किया गया है। इसके नंबर इस तरह से हैं, +84 36 21 07 9 30 +84 91 552 7314 और +84 33 452 0414। सोशल मीडिया की एक पोस्ट पर सिफारतखाने ने कहा है कि हनोई में एक कंट्रोल रूम कायम किया गया है और उसका नंबर है +84 91 308 9165। सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर सीपी राधाकृष्णन और वजीर आजम नरेंद्र मोदी ने वियतनाम के फू क्वोक जजीरे के नजदीक कश्ती के अलमनाक हादसे पर दुख का इजहार किया है, जिसमें भारतीय शहरी भी शामिल हैं। हादसे पर रंजोगम का इजहार करते हुए सदर जमहूरिया द्रौपदी मुर्मू ने सोगवार कुनबों से ताजियत का इजहार किया और जख्मियों की जल्द सेहतयाबी की दुआ की। صدر جمہوریہ نے اپنے پیغام میں سبھی زخمیوں کی جلد اور مکمل شفایابی کی دعا کی. وزیراعظم مودی نے اس حادثے میں جان گنوانے والوں کے کنبوں سے تعزیت کا اظہار کیا اور زخمیوں کی جلد صحت یابی کی دعا کی. انہوں نے کہا کہ ویتنام میں بھارتی سفارت خانہ اور قونصل خانہ سبھی ضروری مدد فراہم کر رہا ہے اور ویتنام کے عہدیداروں کے ساتھ قریبی رابطے میں ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. مغربی بنگال سرکار نے ریاست کے لیے یکساں سول کوڈ کے بل کے مسودے کا جائزہ لینے کے لیے 9 ارکان پر مشتمل ایک کمیٹی بنائی ہے. اس سلسلے میں جسٹس ریٹائرڈ رنجنا پرکاش دیسائی اس کمیٹی کی چیئرپرسن ہوں گی. میگھالے کے سابق گورنر تتھاگت رائے کمیٹی کے ارکان میں شامل ہیں. یکساں سول کوڈ کے بل کے مسودے کا جائزہ لینے کی خاطر کمیٹی تشکیل دینے کے بارے میں اس مہینے کی 2 تاریخ کو کابینہ کی میٹنگ میں فیصلہ کیا گیا تھا. نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے کہا ہے کہ جمہوریت میں اختلاف رائے ایک فطری امر ہے، لیکن آئین اور عوامی بہبود کے تئیں عہد مقدم رہنا چاہیے. گیا جی میں بہار قانون ساز اسمبلی کے ارکان کے لیے تربیتی پروگرام کے افتتاحی اجلاس پر زور دیا کہ وہ جمہوری اقدار، شفافیت اور عوام کے تئیں جواب دہی کو اولین ترجیح دیں. مرکزی وزیر داخلہ امت شاہ نے ایک فرد کی شخصیت نکھارنے میں لائبریریوں کے نمایاں رول کو اجاگر کرتے ہوئے نوجوانوں سے اپیل کی ہے کہ وہ لائبریریوں کے ساتھ منسلک ہوں. آج نئی دلی میں جے پرکاش نارائن پبلک لائبریری کا افتتاح کرتے ہوئے جناب امت شاہ نے کہا کہ لوک نائک جے پرکاش نارائن ایک عظیم مجاہد آزادی، مفکر اور ایسے قومی رہنما تھے جنہوں نے ملک کے لیے قابل قدر خدمات انجام دیں. انہوں نے زور دے کر کہا کہ ملک اور اس کے عوام کو سمجھنے کے لیے پڑھنا ضروری ہے. جناب امت شاہ نے دلی سرکار پر زور دیا کہ وہ شہر میں سبھی لائبریریوں کو باہم منسلک کرے اور اسکولوں کے ساتھ انہیں جوڑنے کا ایک جامع منصوبہ مرتب کرے. ایک ملک ایک چناؤ سے متعلق مشترکہ پارلیمانی کمیٹی کے چیئرمین ممبر پارلیمنٹ پی پی چودھری نے کہا ہے کہ لوک سبھا اور ریاستی اسمبلیوں کے انتخابات ایک ساتھ کرائے جانے سے حکمرانی مستحکم ہوگی، اخراجات کم ہوں گے اور ملک کی معیشت کو فائدہ ہوگا. گوا میں نامہ نگاروں سے خطاب کرتے ہوئے جناب زندگی کرنے والی 41 ارکان پر مشتمل کمیٹی مختلف ریاستوں کا دورہ کر رہی ہے تاکہ سرکاروں، سیاسی پارٹیوں، آئینی ماہرین، سول سوسائٹی اور دیگر متعلقہ افراد کی رائے معلوم کی جا سکے. اس سلسلے کے تحت گوا ایسی نئی ریاست ہے جہاں کمیٹی چھوٹے فوڈ پروسیسنگ اداروں کو باضابطہ شکل دینے کی پردھان منتری اسکیم نے پورے ملک میں 2 لاکھ سے زیادہ چھوٹے فوڈ پروسیسنگ اداروں کے لیے قرضے منظور کرنے کا سنگ میل حاصل کر لیا ہے. مذکورہ اسکیم کے تحت سرمایہ کاری کی گئی ہے اور روزگار کے تقریباً 11 لاکھ براہ راست اور بالواسطہ مواقع پیدا ہوئے. آج نئی دلی میں ایک خصوصی تقریب سے خطاب کرتے ہوئے خوراک کو ڈبہ بند کہ یہ کامیابی محض جشن منانے کا ایک سنگ میل نہیں بلکہ فوڈ پروسیسنگ کے ایک مضبوط بنیاد ہے. جناب پاسوان نے اپنا کاروبار کرنے والی خواتین کی شمولیت کو اجاگر کرتے ہوئے کہا کہ اس سے خواتین کی زیر کمان ترقی کے حقیقی جذبے کی عکاسی ہوتی ہے جو وکست بھارت کی بنیاد بھی ہے. جنوبی بھارت کی سرکردہ گلوکارہ ایس جانکی کا کرناٹک کے میسورو میں انتقال ہو گیا. وہ 88 سال کی تھیں. وہ ضعیف العمری سے وابستہ بیماریوں میں مبتلا تھیں. ایس جانکی نے 60 سال سے زیادہ کے اپنے کریئر میں مختلف زبانوں میں تقریباً 48,000 نغمے گائے. ان میں کنڑ، تمل، تیلگو، ملیالم اور ہندی زبان شامل ہیں. ایس جانکی کو پدم بھوشن ایوارڈ سے سرفراز کیا گیا تھا. انہیں 4 نیشنل فلم ایوارڈ سے بھی سرفراز کیا گیا. اس کے علاوہ انہیں 33 اسٹیٹ